सागरं संसारस पुरप्रसाद दी तरह के करण कारण समर्थ है को नानक विचार कारण करते वस है जिन कल रखी धार पौड़ी खसम के दरबार ढाडी वसया सच्चा खसम कलान कमल विकसया खसम पूरा पाए मनो रहस्या दुश्मन कड्डे मार सज्जन सरसया सच्चा सतगुर सेवन सच्चा मार्ग दसया सच्चा शब्द विचार काल विधंसया ढाडी कथे अकथ सब सवारया नानक गुण गए रास हर जू मिले प्यारया श्लोक मोहला पहला खत्यो जमे खते कर नित खत्या विच पाहे तोते मूल ना उत्तर है जे सो तोवन पाहे नानक बगसे बगसी है नाए ता पाही पाए मोहला पहला नानक बोलन चकना दोषड मंगिए सुख सुख दग दुदर कपड़े पैरे जाए मनुख जिथे बोलन हारिए तिथे चंगी चुप पौड़ी चारे कुंडा देख अंदर पालिया सचे पुरख अलख सिरज निहालिया उजड़ पुले रहा गुर वे खालिया सतगुर सचे वाहो सच समालिया पाया रतन कराहो दीवा बालिया सचे सत सराहे सुखिये सच वालिया निडरिया डर लग गर्भ से गालिया नावो पुला जग फिरे बेता लिया त्रोक मल्ला तीजा पय विच जमे पय मरे पीपो मन में होय नानक पय जे मरे सहला आया सोए महला तीजा पैवन जीवे बहुत बहुत खुशियां खुशी कमाए नानक पैवन जे मरे मुए कारे उठ जाए पौड़ी सतगुर होए दयाल ता सरदा पूरी है सतगुर होए दयाल ना कबहू चूरी है सतगुर होए दयाल ता दुख न जानिए सतगुर होए दयाल ता हार गमानिए सतगुर होए दयाल ता जमका डर के हा सतगुर होए दयाल ता सदगी सुख देह सतगुर होए दयाल ता नाम निध पाई है सतगुर होए दयाल ता सच सुमाई है श्लोक मल्ला पहला सिर खुहाए पीए मलवाणी जूठा मंग मंग काही होल फतीहत मोए लैंड पड़ासा पानी देख सगाही पेड़ा वांगी सिर खुहायन भरिए रखत सुहागी माऊ पीऊ किरत गवायन टब्बर रोमन ताही ओना पिंड ना पत्तल किरिया ना दीवा मोयकता उपाई अड़सर तीर्थ देन ना ढोई ब्राह्मण अन्न ना खागी सदा कुचील रह दिन राती मथे टिके नागी झुंडी पाए बैनत मरण दर्दी बन ना जागी लकी कासे हथी फूमन अगों पिछी जागी ना ओए जोगी ना ओए जंगम ना ओए काजी मुल्ला दईये बगोए फिरे बगुत्ते फिट्टा वत्ते गल्ला जिया मार जीवा ले सोई अवर न कोई रखे दानो तैस नानो वन्ये पास पई सिर खुते पानी विच्चों रतने उपन्ने मेर किया माधानी आरसर तीर्थ देवी थापे पुरबी लगे बाणी नाए निवाजा नाते पूजा नामन सदा सुजानी मोया जीमदिया कत होवे क्या सिर पाई गे पानी नानक सिर खुते सैतानी ए ना गल ना पानी मुठे होए होए बिलावल जिया जुगत सुमानी मुठे अनक मादक पाहा सबसे पड़दा होवे वुठे काओ चरे न सुरगी सातन दही मिलोवे तेत के होम जग सद पूजा पय कार्ज सोह गुरु समुंद नदी सब सिखी नाते जित वड्याई नानक जे सिर खुते नावन नाही ता सत चटे सिर शाई महला दूजा अग्नि पाला के करे तूरज के ही रात चंद अनेरा के करे पौन पानी क्या जात धरती चीजी के करे जिस विच सब किश होय नानक ता पद जानिए जापत रखे सोए पौड़ी तू सच्चे सुभान सदा कलाणिया तू सच्चा दीवान होर आवन जानिया सजे मंगे दान सेतु दे जेया सच तेरा फुरमान सबदे सोया मने ज्ञान ध्यान तुदे ते पाया कर्म पवे निशान ना चले चलाया तू सच्चा दातार नित देवे चढ़े सवाया नानक मंगे दान जो तुद पाया श्लोक महला दूजा दिखिया आख बुझाया सिवती सच सुमेयो इनको क्या उपदेशी है
جن گور نانک دیو محلہ پہلا آ بجھائے سوئی بوجھے جس آ سجھائے تے سب کے سوجھے کہ کتنا مایا لوجھے حکمی سگل کرے آکار آپے جانے سرب ویچار اکھر نانک اکھیو آپ لہے پرات ہووے جس دات پوڑی ہوں ٹاڈی وے کار کارے لایا ہرا دے کے وار تروں فرمایا ٹاڈی سچے محل خاسم بلایا سچی ست صلاح کپڑا پایا سچا امرت نام بھوجن آیا گرمتی کھدا رج تین سکھ پایا ٹاڈی کرے پساؤ سبد بجایا نانک سچ صلاح پورا پایا سدھ راگ گوڑی گواریری محلہ پہلا چوپ دے دو پدے ایک او انکار ست نام کرتا پرکھ نرپاؤ نرویر اکار مورت اجونی سہ پھنگر پرساد پاؤ مجھ پارا وڈا تول من مت ہولی بولے بول سر تر چلیے سہیے پار ندری کرمی گر بیچار پے بن کوئی نہ لنگ سپار پے پو رکھ پے سوار رہاؤ پے تن اگن پخے پے نال پے پو کڑی گے سب سوار پے بن کارت کچن کچ اندا سچا اندھی سٹ بدھی باجی ابجے چاؤ سہس سیاپ پوے نہ تاؤ نانک منمک بولن واؤ اندھا اکھر واؤ دواؤ گوڑی محلہ پہلا ڈر کر کر ڈر ڈر ڈر جائے سو ڈر کہ جت ڈر ڈر پائے تج بن دوجی نہ ہی جائے جوش ورتے سب تیری رجائے ڈریے جے ڈر ہووے ہور ڈر ڈر ڈرنا من کا سور رہاؤ نہ جیو مرے نہ ڈوبے ترے جن کچھ کیا سو کچھ کرے حکم آوے حکم جائے آگے پاچھے حکم سمائے ہنس ہیت آسا آسمان تیسی پوکھ بہت نحسان بہو کھانا پینا آدھار گن کھا دے مر ہوئے گوار جس کا کوئے کوئی کوئے کوئے سب کو تیرا تو سب نا کا سوئے یا کہ جی جن تن مال نانک آکھن بکم بیچار گوڑی محلہ پہلا ماتا مت پتا سنتوک سد پائی کر اوگ سیخ کہنا ہے کش کہن نہ جائے تو قدرت قیمت نہیں پائے رہاؤ سرم سرد سسر پہے کرنی کامن کر من لے سا سنجوگ ویاو وجوگ سچ سنتت کو نانک جوگ گوڑی محلہ پہلا

आए, नदर करे ता सदगुरु मिले, परमत नानक पहुंच जलता रहे। आसा महला पहला पंच बदे, दुध बिन तेन पंख बिन पंखी, जल बिन उदबुज काम नाही। क्या सुल्तान सलाम विहूणा, अंधी कोठी तेरा नाम नाही। की विसर है दुख बहुता लागे, दुख लागे तू विसर नाही। हरहाओ अखी अंध जीव रस नाही, कन्नी पौन ना वाजे, चरणी चले पजूता आगे, विण सेवा फल लागे। अखर देख बाग पै चौकी, सिंचित भाव करेगी, सब ना फल लागे नाम एको, बिन कर्मा कैसे लेगी। जेते जी तेते सब तेरे, विण सेवा फल किसे नाही। दुख सुख पाना तेरा होवे, विण नावे जियो रहे नाही। मत विच मरण जीवन होर कैसा, जा जीवा ता जूत नाही। कहे नानक जीवाले जिया, जय पावे है राख तुही। आसा महला पहला, काया ब्रह्मा मन है धोती, ज्ञान जनेऊ ध्यान कुसपाती। हर नामा जाजा चौनाओ, गुर प्रसादी ब्रह्म सुमाओ। पांडे ऐसा ब्रह्म विचार, नामे सोच नामो पढ़ो, नामे चज आचार रखाओ। बार जनेऊ जिचर जोत है नाल, धोती टिक्का नाम सुमाल। ऐथे उथे निभगी नाल, विण नावे होर कर्म ना पाल। पूजा प्रेम माया परजाल, एको वेखो अवर ना पाल। तीने तत गगन दा द्वार, हर मुख पाड़ पड़े बीचार। भोजन पाओ परम पाओ भागे, पारू रश बचोर न लागे। तिलक ललाट जाने प्रवेक, बूझे ब्रह्म अंतर बवेक। आचारी नहीं जीत्या जाए, पाड़ पड़े नहीं कीमत पाए। अष्टदशी चौपेद न पाया, नानक सदगुर ब्रह्म दिखाया। आसा महला पहला, सेवक दास भगत जन सोई। ठाकुर का दास गुरमुख होई, जिन सिर साजी तिन पुन गोई। तिस बिन दूजा अवर ना कोई, साच नाम गुर शब्द विचार। गुरमुख साचे साचे दरबार रखाओ, सच्चा अर्ज सच्ची अरदास। मैली खजम सुने साबास, सच्चे तख्त बुलावे सोए। देव डियाई करे सो होए, तेरा तान तू है दी बाण। गुर का शब्द सच निशान, मन ने हुक्म सो प्रगट जाए। सच निशाने ठाक न पाए, पंडर पढ़े वखाणे वेद। अंतर अवस्त न जाने भेद, गुर बिन सूझी बूझ न होए। साचा रव रहा प्रसोए, क्या हो अख अख वखाणी। तू आपे जाने सर्व वडाणी, नानक एको दर दी बाण। गुरमुख साजता गुजरान, आसा महला पहला। काची गागर दे दुखेली, उपजे बिनसे दुख पाई। यो जग सागर दुत्र क्यों तरिए, बिन हर गुर पार न पाई। तुझ बिन अवर ना कोई मेरे प्यारे, तुझ बिन अवर ना कोई हरे। सर्बी रंगी रूपी तू है, तेस बगसे जिस नदर करे रखाओ। सास बुरी कर वास न देवे, फिर स्यों मिलन ना दे बुरी। सखी सजनी केखो चरण सरेव, हर गुर कृपा ते नदर तरी। आ विचार मार मन देखया, तुम सामीत न अवर कोई। ज्यों तू रख तिभगी रहना, दो सुख देव करे सोई। आसा मनसा दो बिनास्त, त्रिगुण आसन रास पई। तुरियावस्था गुरमुख पाई है, संत सभा की ओट लगी। ज्ञान ध्यान सगले सब जप तप, जिस हर हृदय अलख पेवा। नानक राम नाम मन रत, गुरमत पाए सहज सेवा। आसा महला पहला, पंच पदे मोह कुटुंब मोह सवकार। मोह तुम तजो सगल वेकार, मोह अर परम तजो तुम वीर। साच नाम हृदय रवे शरीर, रहाओ सच नाम जा नवन दपाई। रोवे पूतना कल पैमाई, एत मोए डूबा संसार। गुरम कोई उतरे पार, एत मोए फिर जूनी पाहे। मोहे लागा जमपुर जाहे, गुर दिखिया ले जब तब कुमागे। ना मो टूटे न थाए पाए, नदर करे ता यो मो जाए। नानक हर्षों रह सुमाए। आसा महला पहला,
آپ کرے سچ الکھے پار ہو پاپی توں بخشن ہار تیرا پانا سب کچھ ہووے من ہڑ کیتے انت وگوے رہاؤ من مکی مت کوڑ میں آپی بن خس سمرن پاو سنتاپی دورمت تیاگ لہا کچھ لے وہ جو ابجے سو الکھے پیو ایسا ہمارا سکھا سکھائی گر گھر ملیا پوت رڑائی سگلی سوندی توٹا آوے نانک رام نام من پاوے آسا محلہ پہلا چوپ دے ودیا ویچاری تا پر پکاری جاں پنچ راسی تا تیرتھ واسی کنگرو واجے جے من لاگے تو جم کہاں کرے موسوں آگے رہاؤ آسن راسی تو سنیاسی جاں جے جوگی تا کایا پوگی دیا دگمبر دے بیچاری آپ مرے اورا نہ ماری ایک تو ہور ویس بو تیرے نانک جانے چوج نہ تیرے آسا محلہ پہلا ایک نہ پریاں گن کر تو میرا سو جاگ ہون اس پر سواں یوں کیوں کنت پیاری ہواں سو جاگ ہون اس پر سواں رہاؤ آس پیاسی سے جے آوا آگے سے پاوا کے نہ پاوا کیا جاننا کیا ہوئے گاری مائی ہر درسن بن رہن نہ جائی رہاؤ پریم نہ چاکیا میری تسنا بجھانی گیسو جوبن تن پچھتانی اس جاگو آس پیاسی پہلے اداسی رہو نراسی رہاؤ ہو میں کوئے کری سی گار تو کامن سیجے روے پتار تو نانک کنتے من پاوے چھوڑ وڈائی اپنے خزم سماوے رہاؤ آسا محلہ پہلا پیو کڑے تن کھری ایانی تے سائکی میں سار نہ جانی سو میرا ایک دوجا نہیں کوئی نظر کرے میلاوا ہوئی رہاؤ سو رڑے تن ساج پچھانیا سہ سپائے اپنا پھر جانیا